0: Ahmad.
1: Would you like to sponsor the Azan? If so, give us a call on 01582-481-810 or email us on info@inspirefm.org.
2: हिदायत मांगनी पड़ती है, हिदायत कभी आप ओन नहीं कर सकते। इसका मतलब क्या हुआ कि मैं ये कभी नहीं कह सकता अल्लाह का शुक्र है पिछले साल अल्लाह ने मुझे हिदायत दे दी, अब मेरी दुआ है कि बाकी फैमिली को भी हिदायत दे दे, क्योंकि मुझे तो देती अब मेरी जेब में है, इन बेचारों को भी मिल जाए तो इनका भी भला हो जाए। मेरे जहन में कभी आएगा नहीं कि मैं अब हिदायत के स्कूल से ग्रेजुएट हो सका, हो चुका, मेरी हिदायत की डिग्री है, बाकी बेचारे मिस्कीन अब इनको देने की ज़रूरत है। ये जहनीत आएगी नहीं मेरे दिमाग में कभी, क्योंकि हर नमाज में मैं इस बात को अपने आप को याद दिलाता हूँ कि मुझे किस चीज़ की ज़रूरत है, सबसे पहले हिदायत की। अच्छा, नमाजें हमारी कम अज़ कम 5 हैं, कुछ कुछ घंटों के वक्फे से। क्या सिखाया जा रहा है इस, और नमाज की असल क्या है? यहाँ तक के हदीस कुदसी में फातिहा को सलात कहा गया है, फातिहा को ही नमाज कहा गया है, और इस जो नमाज की बुनियाद है वो फातिहा है। और इस फातिहा में जब मैं अल्लाह ताला से हिदायत मांग रहा हूँ, पता है इसका उसके मकासद में से एक मकसद क्या है? या अल्लाह, ये जोहर की नमाज होने लगी है, जोहर और असर के दरमियान मेरे सामने बहुत सारे फैसले करने को होंगे, छोटे और बड़े, इधर देखूँ या इधर ना देखूँ, ये कहूँ या ये ना कहूँ, ये जवाब मैसेज में भेजूँ या ना भेजूँ, इस तरह से इस डील को हाँ करूं या ना करूं, इसके बारे में किसी से और बात करूं या ना करूं, फैसले करने होते हैं ना ये हर लम्हे में, और उस हर फैसले के लिए या अल्लाह मुझे क्या दे, हिदायत दे। और फिर ये जो जज्बा होता है हिदायत तलब करने का, वो कुछ घंटों में वो सूख जाता है, और फिर नमाज का टाइम आया, फिर क्या पूछा, हिदायत दे दे मेरे रब। अब मगरिब तक जो फैसले करने हैं उनमें हिदायत होगी, उम्मीद है कि हिदायत होगी अगर दिल से मांगी है तो। फिर एक और इसके साथ एक और बात याद आ गई, मांगने मांगने में फ़र्क होता है नहीं? अगर कोई आपसे कहे पानी ला दें और आप भूल गए, उसको भी कोई फ़र्क नहीं पड़ा, उसने मांगा तो था लेकिन कोई इतनी डेस्परेट सिचुएशन नहीं थी, और कोई आ रहा है बहुत प्यास लगी है पानी दे दें प्लीज पानी, लेकिन फिर आप मौसम पे बहस नहीं करोगे, आप अच्छा अच्छा अच्छा मैं भी लेके आता हूँ। जिस तरीके से इंसान मांगता है ना, उससे पता चल जाता है उसको किसकी कितनी ज़रूरत है। अगर हम अल्लाह ताला के सामने नमाज में खड़े हैं और कह रहे हैं इन साल मुस्तकीम, वरना वो रहमत हो ही नहीं सकती, ये भी है इसके अंदर जिन अल्फाज में अल्लाह ने कहा है एक दिन सिरात मुस्तकीम। अच्छा, आप अरबी में मुख्तलिफ असालीब मुमकिन है, आप ये भी कह सकते हैं एहदीना इला सिरात, ये भी कह सकते हैं एहदीना अला सिरात, ये भी कह सकते हैं एहदीना लिस सिरात, और ये भी कह सकते हैं एहदीना सिरात, जैसे फातिहा में है, यानी मुख्तलिफ हरूफ इस्तेमाल हो सकते हैं, हर एक हर्फ का अपना मकसद है। मैं आपको इसका थोड़ा सा मुख्तसर तरीके से इनका फ़र्क समझा देता हूँ। एहदीना इला सिरात है, अगर मैं कहूँ मुझे नहीं पता कि जो हस्पताल है वो किधर है, तो आप कहें यहाँ से सीधा जाएं, फिर राइट टर्न लें, फिर लेफ्ट टर्न लें, फिर 5 किलोमीटर जाएं, हस्पताल आ जाएगा। यह है इला, उसकी तरफ हिदायत देना। एक डेस्टिनेशन है, एक आपकी मंजिल है, उस मंजिल की तरफ किसी को हिदायत दी जाए ना, उसके लिए इला का लफ्ज़ इस्तेमाल होता है। तो कुरान ने जब जन्नत की तरफ पहुंचने का रास्ता समझा दिया ना, वो इला है, यहदीहिम इला तरीक मुस्तकीम, ये इला भी इस्तेमाल हुआ है कुरान में, ठीक है ना। तो इला से मुराद होगी मालूमात, जब इला आएगा ना तो वो कौन सी मालूमात हैं जो मुझे अपनी मंजिल तक ले जाएंगी। दूसरा लफ्ज़ है अला सिरात, एहदीना अला सिरात, अला सिरात मुराद है मैं रस्ते में हूँ और रस्ते में कुछ रुकावटें आ रही हैं, और रस्ते में चलते हुए जो रुकावटें हैं उनको मैं कैसे, उनसे मैं कैसे गुजरूं फंसे बगैर या गुमराह हुए बगैर, यानी रस्ते पर चलते हुए क्या क्या हिदायत मुझे फॉलो करनी पड़ेंगी। जैसे कहें हाँ वो हस्पताल तो 5 मील दूर है, लेकिन रस्ते में एक रोड कंस्ट्रक्शन हो रही है, वो ज़रा आप लेफ्ट पे रह जाना, या फलाना एक आएगा, वो ये इशारा आएगा, उस पे जरा साइड से गुजर जाना। ये क्या है? इहदिना अला अस्सिरात, इहदिना अला अस्सिरात, ये दूसरा है। तीसरा क्या है? इहदिना लिस्सिरात, इहदिना लिस्सिरात। लाम इस्तेमाल होता है, लाम हर्फुल गाया इसको अरबी में कहते हैं, आखिर तक पहुंचाने के लिए। यानी मैं किसी से कहूं कि सर आपने हस्पताल की डायरेक्शंस तो बहुत अच्छी दे दी, मेहरबानी करके आप मेरे साथ अगर गाड़ी में बैठ जाए ना और मुझे वहां तक पहुंचा दें, आप मुझे वहां तक पहुंचा दें, या आप मेरे साथ फोन पर रहें जब तक मैं पहुंच नहीं जाता। तो क्या किया? जो इंसान आपके साथ सारा रास्ता रहे जब तक आप मंजिल तक पहुंच ना जाए, उसने क्या किया? इहदिना लिस्सिरात, हमें आखिरी मंजिल तक पहुंचने तक हमारे साथ, हमें गाइड करते रहें, हमारे साथ ही रहें। हम कुरान में कहते हैं अल्हम्दुलिल्लाहिल्लज़ी हदाना लिहाज़ा वमा कुन्ना लिनहतदिया लौला अन हदानल्लाह। जन्नत के बारे में कहा जाता है, जन्नत में पहुंचने के बाद अहले ईमान कहेंगे अल्लाह हमें उन सब में से बनाए, वो हम कहेंगे अल्लाह ताला के लिए हम्द है जिसने हमें यहाँ तक हिदायत दी, अल्हम्दुलिल्लाहिल्लज़ी हदाना ली हाज़ा। लाम इस्तेमाल हुआ है, क्यों? क्योंकि इशारा इस बात की तरफ किया जा रहा है अल्लाह ताला हमारे साथ पूरा रास्ता था यहाँ तक पहुँचाए, यहाँ पहुँचाने तक, यह है ली। अच्छा, फातिहा में ना इहदिना इलस्सिरातिल मुस्तकीम है, ना इहदिना अलस्सिरातिल मुस्तकीम है, ना इहदिना लिस्सिरातिल मुस्तकीम है, बल्कि कोई हर्फ है ही नहीं। सीधा सीधा है क्या? इहदिना अस्सिरातिल मुस्तकीम, बगैर हर्फ के। तो क्या मायने हुए? इसको कहा जाता है अलउमूम अलिश्माल, यानी तमाम हर्फ शामिल हैं। इनमें से अगर एक हर्फ भी इस्तेमाल किया होता ना तो बाकियों का हक अदा ना होता। सुबहानअल्लाह। क्या मालूमात चाहिए जन्नत तक पहुंचने के लिए? इहदिना सिरात शामिल है। रस्ते में क्या क्या रुकावटें आएंगी, उनको कैसे समझा जाए? इहदिना अलस्सिरात शामिल है। अल्लाह ताला हमारे साथ सारा रास्ता हमारे साथ रहेगा, हुआ माहकुम ऐनमा कुंतु, उसकी मैयत उसकी सोबत हमारे साथ रहेगी, इहदिना लिस्सिरात। और वो सब शामिल करके एक ताबीर में इहदिना सिरात, सुभानअल्लाह, इहदिना सिरातुल मुस्तकीम। अब ये अस्सिरात के बारे में कुछ, इहदिना और अस्सिरात के ताल्लुक के बारे में कुछ बात थी। अब आगे मुख्तसर बात करते हैं सिरात के लिए, रास्ते के लिए, सही रास्ता या सीधा रास्ता तर्जुमा होगा ना उर्दू में अस्सिरात अल-मुस्तकीम का। सिरात के लिए अरबी में मुख्तलिफ अल्फाज इस्तेमाल होते हैं, सबील का लफ्ज़ कुरान में इस्तेमाल हुआ है, तरीक इस्तेमाल हुआ है और सिरात भी इस्तेमाल हुआ है, तो इनका थोड़ा सा फ़र्क समझ लेते हैं। तरीक असल में तरक़ा लफ्ज़ इस्तेमाल होता है किसी दस्तक देने पर, तरक़ अलबाब, दरवाजे पर दस्तक दी। जिस रास्ते पर लोग चलते रहे ना बार बार और उस पर कदम के निशान बन जाएं और फिर उस पर घास उखनी बंद हो जाए और पता चल जाए कि इस तरफ से लोग चलते रहे कई दफ़ा, उसको तरीक कहा जाता है। यानी लोगों के ज़्यादा चलने की वजह से वो तरीक बन गई, ठीक है, उसे तरीक कहते हैं। और ये आमतौर पर छोटे रास्ते होते हैं, ये लंबे रास्ते नहीं होते, ये छोटे रास्ते होते हैं। और जो छोटे रास्ते होते हैं वो आम तौर पर आपको एक बड़ी रोड की तरफ ले जाते हैं, उससे जो ज़रा एक बड़ी साइज़ की रोड होती है उसको सबील कहा जाता है। यानी इस तरह समझ लें कि जो तरीक है वो आपको सबील तक ले जाएगी, तरीक सबील तक ले जाएगी। अच्छा, सबील क्या है? सबील जो है उसकी जमा होती है सुबुल, सबील और सुबुल। सूरतुल अलकबूत में अल्लाह ताला कहते हैं वल्लज़ीना जाहदू फीना लनहदियन्नहुम सुबुलना। तो तरीक छोटा और बहुत ज़्यादा चला हुआ और सबील उससे ज़रा बड़ा रास्ता। अच्छा, और सबील की जमा क्या होती है? मैंने क्या कहा था? सुबुल। अच्छा, तरीक की जमा है तराइक और तुरक, दोनों तराइक कुरान में इस्तेमाल हुआ है, कुन्ना तराइका कितदा सूरतुल जिन में। अच्छा खैर, सिरात अजीब लफ्ज़ है, इसकी जमा नहीं है। तरीक की जमा है तुरक और तराइक, सबील की जमा है क्या? सुबुल। सिरात की जमा नहीं है, क्यों? یہ صراط ایسے راستے کو کہتے ہیں جس کے لیے کوئی آلٹرنیٹو روڈ نہیں ہے. جیسے دو آئلینڈ ہیں ان کے درمیان ایک ہی برج ہے, وہ برج کیا ہوگا پھر؟ صراط. کیونکہ اس ادھر پہنچنے کا کوئی اور راستہ نہیں ہے آپ کے پاس, ایک ہی راستہ ہے. تو طریق سے انسان سبیل پہ پہنچے اور تمام سبیلیں جا کے کہاں ملیں گی؟ صراط پہ. اور ہو سکتا ہے کہ آپ کا شروع ہونے والا راستہ کوئی اور طریق یا کوئی اور سبیل ہو, یا کوئی اور سبیل ہو, کوئی اور سبیل ہو, لیکن بعد میں جا کر سب ایک جگہ کہاں ملیں گے؟ صراط کے اوپر. نا صراط کا لفظ, کیونکہ اس کی جمع نہیں ہے, اس کے اور بھی معنی ہیں. صراط کا لفظ اصل میں آتا ہے صراط سے, پیش کے ساتھ صراط. اور صراط عربی میں کہتے ہیں ان کی مختلف قسم کی تلواریں ہوتی تھیں. کچھ تلواریں جو ہیں وہ ذرا بڑی ہوئی ہوتی ہیں, اور کچھ تلواریں بالکل سیدھی ہوتی ہیں. جو موٹی ہو, چوڑی ہو اور سیدھی ہو, اسے صراط کہا جاتا ہے. اسی سے نکلا لفظ, جو سڑک کشادہ ہو اور بالکل سیدھی ہو اسے صراط کہتے ہیں, اور اس کے علاوہ کوئی اور راستہ نہیں ہے آپ کے پاس. اور تمام چھوٹی چھوٹی سڑکیں, طریق اور سبیل اسی میں آ کے ملتی ہیں. اس لفظ کے استعمال سے بہت فائدے ہیں. ایک تو یہ کہ آپ کو کوئی مشکل نہیں ہوگی, ایک دفعہ ایک راستے پر اس راستے پر انسان آ جائے تو اس کو کوئی مشکل نہیں ہوگی کہ اب کس طرف بڑھیں کس طرف نہ بڑھیں, کیونکہ راستہ کیسا ہے؟ بالکل سیدھا ہے. اور اس کے علاوہ کوئی اور راستہ بھی ہے کہ بس ایک ہی؟ نہیں, ایک ہی راستہ ہے. اس میں ایک اور بڑی عجیب بات یہ ہے کہ یہ راستہ لمبا ہوتا ہے. یعنی منزل تو واضح ہے کہاں ہے, لیکن سفر لمبا ہے, سفر لمبا ہے. اب کیونکہ کشادہ ہے, کشادہ ہونے میں کیا فائدہ ہوا سوچے ذرا. ہاں, بہت سارے لوگ ایک وقت میں سفر کر سکتے ہیں. ایک لین نہیں ہے, ملٹیپل لینز ہیں. کچھ لوگ اس پہ زیادہ تیز چل رہے ہیں, کچھ لوگ آہستہ چل رہے ہیں, کچھ لوگ ابھی نئے نئے کسی سبیل سے جا کے اس میں شامل ہوئے, کچھ لوگ آپ سے ہزار میل پیچھے ہیں, کچھ لوگ آپ سے ہزار میل آگے ہیں. آپ کو کچھ لوگ اپنے سے آگے نظر آ رہے ہیں, کچھ لوگ اپنے سے پیچھے نظر آ رہے ہیں, کچھ لوگ آپ سے کئی سالوں پہلے اس پورے رستے سے گزر چکے, آگے آخر تک پہنچ چکے, آپ پیچھے رہ گئے ہو, لیکن مقصد بس ایک ہی ہے. یہ نہیں کہا یا اللہ ہمیں اس روڈ پر سب سے تیز گاڑی دے دے, اس روڈ پر ہمیں سب سے تیز چلا دے. ایک بات مان لی ہے, ہدایت دے دے کہ جس بھی رستے سے ہم شروع ہوئے ہوں اس سڑک تک ہمیں پہنچا دے. بس ایک دفعہ اس سڑک پر آ کے جس رفتار سے چلنا ہوگا یا جس کے ساتھ چلنا ہوگا اس کی فکر ہمیں کم ہے. کم از کم کیا ہے کہ ہم اس سڑک پر ہیں. اب اس سڑک پر آنے کے بعد کوئی حافظ قرآن ہے جس کو عربی بھی آتی ہے, تجوید بھی آتی ہے, عالم بھی ہے. اس سڑک پہ آنے کے بعد کوئی 55 سال عیسائی تھا, کل مسلمان ہو گیا, اب وہ اس سڑک پہ, وہ پیچھے اس کو الف با بھی نہیں پتا, اس کو نماز بھی ٹھیک سے بھی پڑھی نہیں, انگلش میں نماز پڑھ رہا ہے, ٹھیک ہے نا. اس سڑک پہ کوئی 90 سال کا ہے, اس سڑک پہ کوئی 12 سال کا ہے. ہر ایک کی سپیڈ مختلف, ہر ایک کا لیول مختلف, ہر ایک کا علم مختلف, ہر ایک کی شروعات مختلف. کوئی کسی سڑک سے شروع ہوا تھا, کوئی کسی سڑک سے, کسی کا کوئی بیک گراؤنڈ, کسی کا کوئی بیک گراؤنڈ, کسی کی کوئی مشکلات, کسی کی کوئی مشکلات. کوئی اس سڑک پہ دو لوگ اکٹھے شروع ہوئے اور ایک بہت جلدی آگے نکل گیا اور ایک آہستہ آہستہ چل رہا ہے, کوئی بات نہیں, کسی کے ساتھ کمپیریسن کی ضرورت نہیں, کیونکہ اس دعا میں ہم نے منزل کی طلب نہیں کی, سڑک کی طلب کی ہے. عجیب دعا ہے. ہدایت مانگی جاتی ہے منزل کے لیے, ہدایت سڑک کے لیے نہیں مانگی جاتی ہے. آپ مجھے بتا دیں سڑک پہ کیسے پہنچوں, آپ کا مقصد کیا ہے؟ بس سڑک. نہیں, سڑک سے کہاں جائیں گے, بس آپ سڑک پہ پہنچا دیں, باقی مجھے کوئی فکر نہیں. یہ کیسی بات کر رہے ہو؟ کبھی بھی نہیں ہوتا کہ آپ کی اصل غایت, آپ کا اصل مقصد سڑک ہو. آپ کا اصل مقصد ہوتا ہے سڑک کہاں لے کے جا رہی ہے. لیکن اس صورت میں ہمیں کس چیز, ہم نے کیا مانگا ہے؟ اگر مانگنا ہوتا, اگر ہم کہیں اصل مقصد میرا جنت ہے یا اللہ سے ملاقات ہے, یا اللہ مجھے وہ راستہ دکھا جو تجھ تک پہنچا دے, یا مجھے اپنے تک پہنچنے کا راستہ بتا دے, یہ بھی الفاظ استعمال نہیں ہوئے. ہدایت کس چیز کی ہے؟ ہدایت مجھے کسی طرح اس سڑک تک پہنچا دے, بس. عجیب بات ہے. اس سے ہمیں کیا سیکھنا ہے؟ ہمیں سیکھنا یہ ہے کہ اسلام میں, اس دنیا میں, اس زندگی میں مجھے انجام سے دلچسپی کم ہے، سفر سے دلچسپی زیادہ ہے. میں اگر دو قدم چلا اس سفر میں اور میری موت ہو گئی، کامیاب ہو. اگر میں ہزار قدم چلا اور موت آ گئی، کامیاب ہو. اس سے مجھے کوئی غرض نہیں میں کتنا چلا، بس اتنا ہے کہ میں اس سڑک پر تھا اور اس سڑک پر میں چل رہا تھا. اب اگر یہ بات سمجھ آ گئی نا، تو مجھے کسی اور سے اپنے آپ کو کمپیئر کرنے کی دلچسپی نہیں رہی. یہ تو مجھ سے آگے نکل گئے، یہ تو مجھ سے پیچھے ہیں، ان کو بھی نہ. ہر ایک کا اپنا پیس ہے، ہر ایک کی اپنی اسپیڈ ہے. بہت کشادگی ہے اس روڈ میں بھائی، آپ کسی کے پیچھے نہیں پھنسے ہوئے. کچھ لوگ آپ کے ساتھ چل سکتے ہیں، آپ کو سپورٹ کر سکتے ہیں، وہ کرتے ہیں سپورٹ آپ کو. آپ ایک دوسرے کو جو رستے میں جو آبسٹیکلز آنے والے ہیں ان کا آپ سامنا کر سکتے ہو. سائڈ پہ اور روڈز ہیں، ان پہ بڑے پیارے پیارے سائنز لگے ہوئے، تھوڑا سا لیفٹ ٹرن لے لو، ادھر بھی آ جاؤ تھوڑی دیر، ہمارے ساتھ بھی تھوڑا ٹائم گزار لو، اور آپ کا دوست آپ کو کھینچے گا، نہیں چلتے رہو چلتے رہو چلتے رہو. نہیں یار بہت تھک گئے، ایک ایگزٹ تو لے دو یار، تھوڑا سا بس اس ویکینڈ ایگزٹ لے لیں، اس کے بعد تکونوں میں بعد ہی قومن صالحین، اس کے بعد اچھے ہو جائیں گے نا. چلتے رہو ساتھ، جو ساتھ ہوگا نا وہ آپ کو سپورٹ کرے گا، آپ کو سیدھا چلاتا چلا جائے گا. یہ بہت خوبصورت ہدایات ہیں اہدنا صراط المستقیم میں، لیکن اس میں صرف بس ایک چیز رہ گئی، اور وہ یہ ہے کہ
0: Subscribe now to the Bayana YouTube channel to watch the rest of this series and more great content from Ustad Norman Ali Khan. Coming up next time on Akhri Mojza.
2: جس طرح آپ اگر اینک سن گلاسز پہنتے ہو، اس کا لال رنگ کا شیڈ ہو تو ساری چیزیں لال نظر آتی ہیں، بلو ہو تو ساری بلو نظر آتی ہیں، قرآن ہو تو ساری چیزیں قرآن کی لینس سے نظر آنی شروع ہو جاتی ہیں، آپ کا ایک ویو بدل جاتا ہے. اور یہی ایک بنیادی مقصد ہے قرآن کا، کہ اگر وہ نظر آنا شروع ہو جائے تو سیدھا راستہ نظر آنا شروع ہو جاتا ہے، اور جو غلط راستے ہیں وہ نظر آنے شروع ہو جاتے ہیں دور سے ہی. اہدنا الصراط المستقیم.
3: The Nasheed Show. Continue listening to Inspire FM. Inspire FM.
4: Radio for the community, by the community.
5: Looking for a school where your child can grow, achieve and feel truly supported in an Islamic setting? Oakwood Primary School and Nursery in Luton provide a caring, nurturing environment rooted in strong Islamic values. Our dedicated staff guide students spiritually and academically, helping them build confidence and a real love of learning. We're proud of our excellent inspection reports and the best Key Stage 2 SATs results in Luton, reflecting Oakwood's commitment to high standards and exceptional outcomes. Find out more at oakwoodprimary.co.uk.
6: Did you see that guy on TV?
7: What, that No Comment guy?
6: Yeah, he was sick. What was his name?
7: I think it was Atiq Malik.
6: Yeah, Atiq Malik of Liberty Law Solicitors. Atiq Malik heads up the criminal law team at Liberty Law Solicitors, specialising in everything from serious crime down to road traffic offences.
8: To find out more or for a free telephone consultation, call 01582 459955.
6: Liberty Law, there when you need us most.
9: The Inspire Eid Festival is back. Join tens of thousands this Eid al-Adha at Stockwood Park, Luton on the 27th and 28th of May from 1 p.m. to 9 p.m. for the UK's biggest and most affordable Eid Festival. Enjoy funfair rides for just £1 to £2, amazing world food stalls, desserts and sweet treats, games and activities for the whole family, shopping stalls, festival vibes and so much more. Best of all, entry is absolutely free, with free on-site parking and free entry too. Bring your family and celebrate Eid together at Inspire Eid 2026, where the community comes together to celebrate. Find out more now at inspireeid.org, subject to moon sighting.
10: A large and elegant wedding and events venue in the heart of Luton, catering for up to 1,200 guests with a 5-star food hygiene rating, plenty of parking, bridal suite, family rooms and prayer facilities. Crescent Hall's the perfect venue for your wedding, events, parties and conferences. We have some great offers for summer. Contact us to find out more. Call 01582 723386, email bookings@crescenthall.co.uk or search for us online and social media. Crescent Hall Luton. Conditions apply.
11: Your sacrifice, a gift of hope. As Eid approaches, think of those who cannot celebrate. Families without food, without comfort. This year, your Qurbani can bring them relief. A simple act of sacrifice. Visit www.familiesrelief.org.uk or call 0114 365 4454. Give your Qurbani. Share the blessing.
12: Assalamu alaikum. Welcome to Inspire FM's exam preparation jingles. My name is Tazeeb and we will motivate and give tips to our upcoming exam sitters. Stop scrolling and get the grades you actually want. Revision guides make the whole stuff easy to understand with clear notes, practice questions and even a little bit of banter. Your local bookshop today. Don't just arise. Arise right with the right materials. Thank you for listening to Inspire FM. Continue listening to Inspire FM for more exam tips.